ये सर मोबाइल जोन मंगल मेला मलिक इलाज मार्केट के जिकम ने नोइमा सर तमाम प्रोडक्ट मिलाई की और द्वेम दुकान को वजीर के लिए ये सर मोबाइल जोन मंगल मेला अस्सलाम वालेकुम भाई आवाज दी बिल्कुल ओके थे उम्मीद रेडियो वाली भाई जमाना धर्म तासु वाले दे था यानी तासु अम्मी ते जिकम ने स्पेशल सलाम ने जिकम ने कनमलो जोंदो पसे होते था نو زکه مډنګ ورکړې ده ها چې کله سار ټیم کې پروگرام کو مډنګ ورکوم نو پوجو چې مور مې پروگرام نو رمړو جوندو پسې بیا وتی ها السلام علیکم مینام بھائی کیسے ہو آپ کا آواز کرک پہ بالکل صاف آ رہا ہے میں زینت ہوں بنو سے زینت دیر زیادہ مرنا تھینک یو خوشحال ہو سے مروا وعلیکم السلام اینڈ گڈ مارننگ وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ

0: ویلکم ویلکم بیک پروگرام خوش آمدید بات ایک دفعہ بسم اللہ سو بسم اللہ پروگرام سرائے کی خوشبو دی وچ دوستو اج دا سوال ہے کہ وڈے کن وڈا کوڑا شخص کون ہے لیکن سوال کن پہلے اے آخری ایک کالر چاہ گھنیا بات میرے سجن خفے تھی سن لیکن دیکھ دیں کون ہے ہیلو السلام علیکم وعلیکم السلام وعلیکم السلام خدا دے خوشحال کا عباس اللہ کا متی اللہ شیخ گرا ماشاء اللہ ماشاء اللہ زبردست اللہ دے خوشحال کا خدا دے دا شیخ گرے والا ونڈو شیخ گرا دے خدا خوشحال ہو ساتی اتا دے خدا خوشحال ہو ساتی چپ ناس خبونا نکو ما پروگرام مارو علامہ خوشحال کا جی جی ڈیرا مہربانی ہو اس ٹاپک باندھے ہو سکے چستا کھٹ نہ کھٹ دروازہ نن سبا چوکی بالکل جی بالکل جی بالکل اللہ دے خوشحال کا زبردست غد اکڑلا جی جی جی اللہ دے خوشحال کا شیخ نا متی اللہ شیخ گرے نا اللہ دے خوشحال کا پروگرام دے خواہش کر ڈیرا من اللہ جدہ پشتو والا مجھا پروگرام ہو خوشحال خوشائی آؤ پروگرام سے حصہ خلی وائی چی یار دا ان کو پروگرام سے مجھے حصہ خلو زکا چھ ان کو پروگرام مجھ باندھے شلے گی جی دوستو آج اللہ پروگرام دا ٹاپک ہے وڈے کر وڈا کوڑا کال آنی پہ یہ کوئی خفا نہیں کرنا کیونکہ سجن میرے ناراض سی سن ہیلو السلام علیکم ہیلو وعلیکم السلام ایف ایم ریڈیو ٹانگ سرائے کی خوشبو ٹھیک ٹھاک کون وے جی میرے سونا میٹھا برا اسد فرام ٹانک بالکل جی سب کو خوش آمدید کہنے ویلکم کہنے بالکل بسم اللہ جی جی جی آخرت بھی ساری پی ہے بالکل جی ارشد بھائی بالکل خوش رہے اسد بھائی اللہ تعالیٰ کو خوشیاں دے جہرے پروگرام ہی تسان دے زبردست گال آنے دے بڑی مہربانی دوستو پروگرام دا ویلا تقریباً ہن ختم تھی ون تے ہے تے سوال دے جواب دو آ ویسوں کہ دنیا چ یا این زندگی چ یا این جہان چ یا ہن این موقع تے وڈے کن وڈا کوڑا شخص یہ انسان کو توان دے کے تے انہاں نال دھوکا کر کے اپنی زندگی بناون والا شخص وڈے کن وڈا کوڑا کون ہوندا ہے دل لگا کے سنو این دو تے تسا سوچ کرے سو میرے سونے سجنو اے کوڑی دنیا ہے اسد بھائی نے ہن بڑی اچھی زبردست گال کیتی ہے چا کہ سوچن سمجھن دی گال ہے کہ این دنیا کا یہ ہے کہ اج کن جڑا کوڑ وڈے کن وڈا کوڑے دوستو نعمت اللہ رہندی تا اے ناقص دماغ تے ان پڑھ دماغ دا میرا ایو سوال ہے کہ اج کل دا جڑا کوڑے کن کوڑا شخص وڈے کن وڈا کوڑ تمان اگلے نادان لوکاں کو سچے لوکاں کو تمان دیوان والا شخص کوڑے کن کوڑا وڈے کن وڈا کوڑا تے اچھے سچے لوکاں کو دکھ دھوکا دیوان والا او شخص ہوندا ہے دوستو میری گال وات ایک دفعہ دل لا کے سنو کہ دھوکا اور کوڑ ہک شاہین اگلے کو جڑا کوڑ لا کے لگ ویندا ہے اپنی دنیا سوارن واسطے اپنا خاندان آباد کرن واسطے اپنی فیملی آباد کرن واسطے آپ کو اگلے کو دھوکا دے کے تے اون دے خوشیاں چھک کے تے اپنے خاندان وچ خوشیاں بکاون والا شخص او گرا یا شخص او شخص ہوندا ہے کہ جڑا اپنے دوستو اپنے بچے دی دوستی منگن واسطے بے گھر دو جڑا شخص ویندا ہے تا او کہندے کہ میری دھی تا میں کو بہو پیاری ہے میں بہو نازن تے وڈی کیتی ہے دوستو او رو باندے اگو لیکن چھوڑ والا جڑا دوستی منگن ویندا ہے رشتہ منگن ویندا ہے او کو کیا آکھدا ہے کن لا کے سنو او کیا آکھدا او کو او ایو کوڑ آکھدا ہے کہ اے میرا بھرا تو میں نال دوستی کر تیری دھی نہیں اے میری دھی ہے اج کن بعد اے کو میں اپنی دھی بنا کے رکھے ساں او دھوکے چ آوندے ایندے دھوکے چ آوندے کہ ٹھیک ہے میں تے دھی تے پرناونی ہے اپنی آپ رکھنی تے نہیں ہوندی پر ای گھر دی شے ہے لیکن اے شخص تے میں کو بڑا ادبار دیندا پیا ہے سوں وچ چاہیے چا جو ایمان نہ لکھے نہ میں میرا برا तू मैं नाल दोस्ती कर चा, मेरे पुत्र को धी दे चा, तेरी धी नी इक मैं अपनी धी बना के रखे सा। लेकिन वो दुखे दे विच आके वो दोस्ती और रिश्ता मंजूर कर देंदा है। लेकिन ए शख्स जरा घिनवेंदा है, जरा सौं चाह के आखेंदे होंदे अगू के तेरी धी को मैं अपनी धी बना के रखे सा, लेकिन बन के वो भीगी बिली बन वेंदा है घर दे विच। क्यों घर दे विच उंदे निनाणा उंदे अपने धीरियां जरे होंदे ऊं नूं नाल लड़दे पे होंदे, उंदी जाल यानी कि छुएर दी सस उन नाल लड़दी पई होंदी है। तकरीबन उंदे डेर उकू अच्छा मथा निंदे दे, अच्छा रवैया निंद रखें दे, उंदी नूं को अजियत और वो जरा सच्चा आदमी आई उंदी धी को इतना औखियाँ इंदे ते जुलम इंदु ते नारावा सलूक। लेकिन वो तक रेंदे पे, लेकिन ई कूड़े को देखो जे ई कूड़ आखे आंदे छुएर दी पीऊ को कूड़ आखांदे के ए मेरा दोस्त मैं तो कोई मां ना लेके ना के तेरी धी को मैं अपनी धी समझेसा, लेकिन इतना आके उ को कूड़ मार के उकन धी घिनणा दे अपने घर को आबाद करन वास्ते उंदा घर बर्बाद करके। दोस्तों ऊँ शख्स कण पूछना कीता करो जेरी धी को रुखसत जेरे ले करें देन, उंदी माँ कण पुता पता कीता करो, उंदे प्यू कण पता करो, उंदे भिरावां का पता करो जेरे ले मोटर इच बांधिए तो कुड़ी देख दिए कि मेरा बस घर इो हाई, मेरे खुशियां ई ता खन, मेरी हकूमत माँ प्यू दे घर आई, वल आलम ओ घर मेरा कह रहो सी। लेकिन मोटर को दे के माँ रोंदी है, मोटर को दे के प्यू रोंदा है, लेकिन बीच बैठी हुई कुड़ी वापस मुँह मुड़ के देख दिए अपने माँ प्यू को देख दिए। दोस्तों माँ पी को देख दिए, लेकिन माँ पी को देख के हिक माया मैं को याद आंदे, मैं थोड़ा शेयर कर दवा आखिरी टाइम है। माया के याद आंदे, कुड़ी को माया खेंदी है क्योंकि सड़क की ते फिदी वेंदी है, कोई सड़क की ते फिदी वेंदी है, अम्मा बाबा क्यों रोंदे हो, मैं को किस्मत गिदी वेंदी है। माँ प्यो रोंदा खड़ा होंदा है, लेकिन ए लगी वेंदे ससुराल दो, लेकिन उत्थ इवें शख्स कूड़ा शख्स आंदा है जो माँ प्यो उंदी माँ प्यो नाल वादा करके वेंदे कि तेरी धी को मैं अपनी धी बने सा, लेकिन वो शख्स अपने ईमान अपने जमीर कण फिर वेंदा है, उंदे ते जुलम थींदा पियो होंदा है, ए देखदा पियो होंदा जिवें बिल्ली बैठी होंदी है, देख दिए घर वालों को जे घर वाले किवें उंदे थीसन ते मैं खीर दी देगड़ी ते हमला करा, बिल्ली वांगू देखदा बैठा होंदा है, लेकिन अफसोस उको वो जबान नहीं याद आंदी कि वो शख्स नाल छुएर दी प्यू नाल जबान की थी कि तेरी धी को मैं अपनी धी समझे सा। क्यों कि कूड़ मार आंदा है, कूड़ मार के घिन आई अपनी नू। दोस्तों ई जहान दे विच बहु ख्याल करो, वड्डे कण वड्डा कूड़ा ईओ शख्स है जो आकस के ईमान नाल कहना कि तेरी धी को मैं अपनी धी बने सा, लेकिन आके ए ता ए चुप कर गया इंदे धी दूते बै घर वाले जुलम करें देन। दोस्तों हर कहते धीरियों को अल्लाह सोहनी जिंदगी देवे, अपने सोने घर देवे, अपना सोना मुकदर होने कहते मुथाज नोमेन, हमेशा खुशहाली जिंदगी उन्हें धी बीना दी। रबी लाल अमीन कहते धीरियों को खफा न करे, जन्नत आले घर मिलने ए अल्लाह ताला कहना धोखा न थी वे, कह को इवें सुरा खेल झूठे सुरा खेल कूड़े सुरा खेल न मिलन, सच्चे पीवों को मिलन जिवे सच्चे पीओ दी धी नाल मुहब्बत होंदी है। रबी लाल अमीन उन्हों नुआ को अल्लाह ताला इवें सोरे देवे जो सके पीओ वाला मुहब्बत छोरियों को नसीब थी वे। मेरे दोस्तों टाइम दी कमी है, वेंदे वेंदे ले अगर मैं कण कोई गाल इवें गलत थी होवे, मेरे मुँह चू कोई निकली होवे, ए झूठ दे बहारे अज दा इयो सवाल है कि अजकल बहु ख्याल रखे सो झूठे वदन वादा कर वेंदे कि धी बने सा, लेकिन वो धी दूते जुलम थींदे पे आंदे लेकिन कुछ नहीं करेंदा क्योंकि बस वो वक्ती तौर पर वो अपना बिल्कुल मकसद पूरा करके आंदे। अल्लाह ताला इवें जालम कण हर कै को बचावे, हर दे धीरियां को हर दे बच्चे को अल्लाह ताला अपनी अमान च रखे। मैं कण कोई गाल इवें गलत थी हो तो मैं माफ़ी दा तलबगार हाँ। दोस्तों हमेशा खुशहाली थोड़ी जिंदगी होवे, कहते कोई गम तो साढ़े नज़दीक ना आवे, खफे न होवे, हमेशा खुश होवो, हक हलाल दा रिज़्क़ होवे, बच्चे आबाद होने, तुस आबाद हो, घर आबाद होने, ए जहान आबाद होवे, ए वतन आबाद होवे, अमन होवे, फी अमनुल्लाह, खुदा हाफिज, वस्सलाम।
1: इट्स 1:30 PM आवरली टाइम चेक इज ब्रॉट टू यू बाय रेडियो अमन, जन रंग अमन। Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned. 88.4 FM.
3: दिल से जो निकलती है, दिलों तक जो जाती है, मालूमात को जगाती है, दुनिया का हाल बताती है, ये वो आवाज है जो आपके शहर में आपको अपनों से मिलाती है। ये आवाज है जो अमन की है, ये वो पैगाम है जो अमन है। रेडियो अमन 88.4 अमन का पैगाम।

0: It's 5 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप बालों के गिरने
3: वेलकम टू रेडियो अमन 88.4
0: यू आर लिस्निंग रेडियो अमन नेटवर्क
1: वी गॉट मोर हिट्स फॉर यू सो स्टे ट्यून्ड
0: 88.4 FM.
2: क्या आप बालों के गिरने खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं बालों को दे कुदरती चमक और नरमी खुश्की और हेयर फॉल में मददगार डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत घने और सेहतमंद बाल अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बनोसी होटल टांग सिटी मोबाइल नंबर 0344-93-63-780 व्हाट्सएप नंबर 0342-26-48-435
4: د ضلع ټانګ د حلقو دپاره د خوشحالۍ زیری اوس تاسو ته د معیاري علاج دپاره چرته هم د تلو ضرورت نشته اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي مثلا پټو دردونه جوړونو دردونه بواسیر خونی بدی نواسیر ګردے کانے تریہ کانے جوړونو دردونه پټو دردونه د دې نه علاوه د زنانا او مردانا هر قسمه پټو مرضونو علاج په اسانه کیدلی شي نو پتا یاد ساتئ صحت هم یو میډیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
5: زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل د ویختانو کلاکڑی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک آیا ستاسو په ویختانو کی خشکی دا ویختان مو غرزیگی ویختان مو ودن کوی یا مو ویختان ماتیگی زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل هم ستاسو د فاردی کوم چی ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموی نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل چې هایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745 بیماری حق دے او علاجی سنت عمل دے
6: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزی دلی کڑی دلی ہو
5: نو بالکل مایوسکے گئی ماں الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑی او د حکیم مولانا نور الهدى صاحب نا بل علاج ترلاسه کولای شي.
6: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولای شي
5: 0319 55 23 404.

अच्छी सी अवसरों से इसी में तरफ से और अस्सलाम वालेकुम वालेकुम सलाम जी ओके दमख दनुद परा समा खुरे दिमिश वो का पनेश मिलेविश नोटेंशन एक ने ड्राम सा नोटेंशन राइस ऑफ एसवाश दत बड़ा इस्तेमाल का खाच इंशाल्लाह शी दमख दनी बदी पो मुकम्मल तो गौर की शी लरे बशी खान बे बिल्कुल रूसी खान भाई खुश भाई अगर परुन सवाल जवाब दे दी शी वो कौन से पल हैं जिसको कहीं नहीं सकता खुश भाई अगर जैतून दीजिए डॉक्टर सारा मीसू ओके जी मौजूद सारा नोट कर सी इंशाल्लाह जैतून में नो टेंशन गुड़ क्रीम बदेर का वशा और मर देना शी बर क्यों चें चें पखोर ए पखोर जल्फ में ना रश दाना वना प मख टले वही नडेर अस्सलाम वालेकुम बाय वालेकुम सलाम मेरे बहन हाउ आर यू आई एम फाइन अच्छा हाउ वाज द डे माशाल्लाह अच्छा भाई आपकी क्वेश्चन का आंसर है अरे आया है अच्छा भाई आपके सबर का अच्छा आपके क्वेश्चन का आंसर है जी सबर का पल है सब लिसनर को सलाम इट्स मी सोया सुभान अल्लाह जबरदस्त हां जुए द पर क्लिपिंग हो गई हां जी बिल्कुल जी सदा फूवे के नचे मेहनत आगा मशीरून भी कर छे मेहनत पल चकम दा खड़ल है शेखा अच्छा कल तुसे मेहनत तो कई कना से तुस कामयाब शे कना अलग के सड़े चकम दे कना सबक भी आई कना और चकम दे कना सबक तो दुरमी अगने डॉक्टर जोशी नो आगा त दे मेहनत पल भी कना से दे खुरी से दे छे मेहनत कड़े से मेहनत पल खड़ल है शेखा सबर पल चकम दे शा खड़ल है सही से नो जुया नन जमंग दे प्रोग्राम विनर दे से जुया बिल्कुल जीता उस प्रोग्राम ना बाद के माता मैसेज का वाले शे चकम दीम शुरू चकम दे कनाल ते वीरसी के ना अगे नंबर वो तर वाला छे नमा बेर वाला छे फो मैसेज के नो बिल्कुल जी इंशाल्लाह ते तब गोल्ड क्रीम और नो टेंशन दीमिश चकम अर्जेंट फिश दीता बे ते मिलो छे ओके जो अडे रमन ना छे जो पर कांग्रेचुलेशन हां सलीम कट खेल दीमिश प्रोग्राम और इसी डे रमन ना विच इज जहम और मा द खैर सरा उमर दाऊद कुंडी से बर्थडे रजो ते मन ना खुशहाल छे मन ना सलाम एस्टरडे में शी मिस्टोल शई त सरंगे गर्मी खुद नशे ना नशी हां ना सब नो टेंशन सर ब्लैंक जिंदाबाद से खोरिया हां और बिल्कुल जी यू आर राइट हां अब इस रावे इस तरह से अगर दीमिश फैन दे छे मशुमान मेरे ख्याल में ये मनसुई मेवा है जैसे जैसे जैसे कहा नहीं जाता जी सोनेरा नन जी ना बिल्कुल न अच्छा भाई सा कंपनी माता मालूम दे और डबो नो टेंशन लेके लिदिन अरे अच्छा सीमा बो सवेरा किरण सीमा परा मनाल टुल तस्मीना फार्मूला के खुर खुशाल छे और बोलवे छे नारियल है जी ना ना जी अटांग खैबर के सलमान किंग नजमान में सलाम में ओ वाह लड़े रे जत मन खुशाल छे सदरमान शगा
عائشہ بھائی بہت مشکل سوال ہے سے آؤ کہنا سے سائمہ تمہ خور خوشحال شے بچو صبر ہے ملالہ میسود ما خور سرنگ عائشہ جوڑے افٹر لانگ ٹائم نیا اب بچو ویلکم ٹو دی نو ٹینشن شو جواب زیتون ہے اور یا تو لیم ہے اور یا تو کرک والی ممپلی ہے جواب اپنے نہیں لکھ کر آتے ہاں اور یہاں آپ کینن فورا ورشا شانزہ رملہ پوری تا سلومینہ نیاب زمہ خور خوشحال ہے بچے صبر کا پل ہے کھایا نہیں جاتا ہما اوکے خوری خا خوشحال ہے سارا مسید جو خوش بائے سنا گل سمہ خوشحال شوا ویچے ما اپی بولی خانس دیر ونا نسی اور دیر زیمی شوڑ کیا پی دوشا انور کرچے بھائی جانا مودا جواب دیر دائیں اوکو ٹائم وقت سا چھے پا کم ٹائم بنے رغلے دے چھے وہی بھائی قسم دیا پل میں ذہن جنگ والے دے سے اچھا اچھا خینہ وکار منہ نے سے سید رحمان بٹھا نہیں سے کچھ صحیح دو قربان منہ نے سے اور بلوے سے بچوں میں نکل نہیں مارتی شاہ اوکے شاہ شاہ اور بلی چھے رملا وشترڑا مش جنتی شاہ چھے رملا نندی عشقی شو تو روشی انشاللہ اچھے خوش بھائی زوی بر کی زما گرانا خورتا گفٹ ماتا رہو کی چھے زوی بر کی خپل گفٹ اخلی چھا اوکے وردون کی چھے تھا ہوسی جبا خادو سے آبادو سے پلور نازمان کو دو اگنو کی آسیتے دولویل اپمان بائی بائی چاٹا اینڈ لیو یو آل تینکیو خموش لیسنن دولویل اپمان او باقیہ ٹائم مو پخیر

0: मैं हूँ आसमान नूर वजीर फ्रॉम मंगल मेला। मैंने अपने बालों के लिए कई शैम्पू आजमाए लेकिन कोई रिजल्ट नहीं मिला। फिर मैंने अमन रेडियो करक पर इकराम मामू का प्रोग्राम सुना। उन्होंने एश्मा आनियन शैम्पू के बारे में बात की। जब मैंने मंगवाया और इस्तेमाल किया, माशाल्लाह उसने मुझे कमाल का रिजल्ट दिया। मैं सब बहन भाइयों को ये मशवरा देती हूँ कि अगर आप लोग अपने बाल मजबूत और सेहतमंद बनाना चाहते हो तो आज ही अपने करीबी दुकानदार से एश्मा आनियन शैम्पू मंगवाए। एश्मा आनियन शैम्पू सेहतमंद और चमकदार बालों का राज।
1: ای زما خویندو اوس سوچنا مکوئ، هغه وخت لاړو چې نورو ته به سوځېدلې چې اوف دا جینۍ ولې دومره ښایسته ده. اوس د ځان ښکلولو یعنی مخ سپینولو دپاره ایشما فارمولا بیوټی کریم او ایشما فارمولا کریم فیس واش راغلی دی. مخ به مو دومره سپین کی دومره سپین چې ځان به پخپله نه پیژنئ. بس دی که نه، ستاسو ډېرې تجربې وکړې، په ډېرې کرومونه دوکه شوې، اوس به نورې دوکۍ نه خورئ، ځکه چې مارکیټ ته اوس ایشما فارمولا بیوټی کریم راغلی دی. ایشما فارمولا بیوټی کریم د مخ رنگ سپینوي او د مخ نه تیر سری د غونه سترګې لاندې تورې حلقې په شرطیا سره لرې کوي. د ټول کمونه صرف او صرف ایشما فارمولا بیوټی کریم کې موجود دی. اوس به درته کور کې رور دا نه وای چې ای تورې سپلای را پلشکا. که ستاسو کور سره نږدې چرته هم نه ملاویږي نو کپنی هیلپ لاین نمبر باندې رابطه وکړئ 0342311292.

0: ओके जी, नेक्स्ट कॉलर ऑफ द शो गुरु सुख दी रसरा दे कम से न दी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी। कुर्बान सुख दे कम से न
1: मेलाल ना
0: मियालाल ना सुख खबर है क्या है
1: उमर
0: उमर भाई उमर भाई वो खबर है क्या है सिर्फ कद्वीद भी खबर है रसरा क्या है जी। खुदा मुसलमान अल्लाह के बिजली निश्ते के सरंग है سید جی ډیر چت مننه سید عمر بھائی د میلان سید ډیر چت مننه سید عمر بھائی بهر حل بیا کوشش کوله شي کال د کارت شي سید په پروګرام کې سره خبره وکي خاص په 0963511400 باندې سید کال بالکل کوله شي ها اوکے جی السلام علیکم السلام علیکم السلام علیکم او کیسه سو واز نه راځي سیګلر ډیر زیاته مسله ده

0: ओके जी, नेक्स्ट कलर ऑफ द शो जी। अस्सलामु अलैकुम। پلور غصہ
1: برقی
0: سے جدائی کے
1: بگتے
0: بگتے بگتے